0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। प्रोग्राम जावेदा जिंदगी में आपका मेजबान मोहम्मद अली अशफत आपकी खिदमत में हाजिर है। लिसनर्स, जैसा कि आप जानते हैं कि हमारे प्रोग्राम में उन खूबसूरत पहलुओं के बारे में बात करते हैं, उन खूबसूरत खूबियों के बारे में बात करते हैं कि जिनको आप अपना कर अपनी जिंदगी को खूबसूरत भी बना सकते हैं और जावेदा भी बना सकते हैं, और साथ साथ वो चीजें जिनको आप अपनी जिंदगी से निकाल कर तरक्की के सफर पे चल सकते हैं, उनके बारे में भी हम डिस्कशन करते हैं। आज हम बात करेंगे जिंदगी के सफर के ऊपर। जिंदगी एक सफर का नाम है, और सफर में बाज़ औकात हमारे सामने बहुत से रास्ते होते हैं, और उन रास्तों में किस रास्ते का इंतखाब पहले किया जाए, कौन सा रास्ता हमारी जिंदगी के लिए बेहतरीन रहेगा, ऐसे बहुत से सवाल हमारे जहनों में आते हैं और हमें घेरे रखते हैं। लिहाजा इन रास्तों का इंतखाब जिंदगी के सफर में हमारी तरजीहात का तायुन करता है। तो आज जो हमने मौजू सेलेक्ट किया है वो यही है कि जिंदगी की तरजीहात के बारे में बात करेंगे। और हमारे साथ मौजूद हैं हमारे बहुत ही प्यारे जनाब मोहम्मद इरफान अली फानी साहब, सीनियर लेक्चरर हैं, और वो जिस तरीके से मोटिवेटिव बातें करते हैं तो वो बहुत ही हमें अच्छा लगता है। पहले तो सलाम करेंगे, अस्सलाम वालेकुम सर, कैसे हैं?
3: वालेकुम अस्सलाम,
2: वेलकम कहते हैं सर आपको शो में।
3: थैंक यू वेरी मच।
2: और मैं अपने क्वेश्चन ईयर की तरफ बढ़ता हूँ। मुझे सबसे पहले आप ये बता दीजिए कि जिंदगी की तरजीहात जो हमने आज मौजू सेलेक्ट किया है, तो आपके नज़दीक जनाब मोहम्मद इरफान अली फानी साहब के नज़दीक जिंदगी की तरजीहात की डेफिनेशन क्या है?
3: मैं इस सवाल के जवाब का आगाज करूंगा एक कोट से जो मैंने कभी पढ़ी थी, कि हम जिंदगी में बाज़ औक़ात बूढ़े बहुत जल्द हो जाते हैं और ज़हीन बहुत देर से होते हैं। ये है तो एक छोटा सा जुमला कि हम बूढ़े जल्द हो जाते हैं और ज़हीन हम देर से होते हैं। इसका मतलब ये होता है जिस उम्र के अंदर हमने ये जानना होता है कि हमारे लिए बेहतर क्या है, हमारे लिए कौन सा सफ़र बेहतर है, ये जानने के लिए हम अपनी ज़िंदगी का जो सबसे ताकतवर जब हमारा जिस्म होता है, तवानाई में होता है, हम वो उम्र गुजार देते हैं। और जब शऊर हमारा ताकत में आ जाता है और जिस्म हमारा कमज़ोर हो जाता है, फिर हमें समझ आती है कि अगर यार मैं ये काम ज़िंदगी में शुरू कर लेता तो ज़्यादा बेहतर था। अजवद, हम हर वक्त ज़िंदगी के अंदर इंतखाब के अमल से गुजर रहे होते हैं। बचपन के अंदर आप खिलौनों का इंतखाब करते हो, जवानी के अंदर आप प्रोफेशन का इंतखाब करते हो, आप जब बलूगत में आते हो तो आपके घर वाले आपके लिए उस तालीम के रास्ते का इंतखाब करते हैं कि आप साइंस के सब्जेक्ट्स आपको चुनने चाहिए या आर्ट्स की तरफ आपको जाना है, आपको डॉक्टर बनना है, आपको इंजीनियर बनना है, क्या बनना है आपको। जब आप बूढ़े हो जाते हैं फिर भी आप अपने लिए मुख्तलिफ मसरूफियात हैं उनका इंतखाब करते हैं। इवन के बचपन से लेके जब आप पैदा होते हो शादी के लिए भी फिर आप अपने लिए इंतखाब करते हो। तो हम हर वक्त जो है वो इंतखाब के अमल से गुजर रहे होते हैं, और जो वो हमारा इंतखाब होता है उसके ऊपर हमारा मुस्तकबल डिटरमिन होता है। जो कुछ हमारे साथ मुस्तकबल में होना होता है वो हमारे उस इंतखाब के ऊपर बेस करता है जो उस वक्त हम कर रहे होते हैं। इस वक्त मैं बोल रहा हूँ तो बोलते हुए भी मेरे सामने बहुत सारे अल्फाज हैं, उनमें से मुनासिब लफ्ज जो मुझे लग रहा है उसका इंतखाब करते हुए मैं आपसे हम कलाम हूँ। इसी तरह से आप एक टेबल पे बैठे हुए हो और टेबल के ऊपर मुख्तलिफ तरह के खाने पड़े हुए हैं, बिरयानी पड़ी हुई है, फ्रूट पड़े हुए हैं, स्वीट्स पड़ी हुई हैं, दूध पड़ा हुआ है, पानी पड़ा हुआ है। अब आप सबसे पहले आपकी तरगीब किस चीज की तरफ होगी, किस चीज का आप इंतखाब करते हैं, और वही जो आपका इंतखाब है वो डिटरमिन करेगा कि इसके बाद इसके असरात आप पे क्या होने जा रहे हैं। आप एक इंतहाई मिर्च मसाले वाला खाना खाने के बाद आपके ऊपर क्या गुजरेगी, या ठंडा पानी पीने के बाद आपके साथ क्या होगा। तो मतलब जो हमारा सिलेक्शन होती है जिंदगी के अंदर वही डिटरमिन करती है हमारे फ्यूचर को। तो हम अपनी जिंदगी के अंदर, जैसे मैंने शुरू में यह कहा कि हम बूढ़े जल्दी हो जाते हैं, इसका मतलब ये है کہ ہمارے طالب علم اسٹوڈنٹ جو ہوتے ہیں ایم فل کر لیتے ہیں، ماسٹرز کر لیتے ہیں، ان سے جب پوچھا جاتا ہے کہ بچے آپ زندگی میں کیا بننا چاہتے ہیں، ان کو یہ بھی نہیں ادراک ہوتا کہ وہ کس کام کے لیے بنائے گئے ہیں۔ ان کو زندگی کی ترجیحات سیٹ کرنے میں ابھی وقت درکار ہوتا ہے کہ آپ نے زندگی کے 30 بہاریں دیکھ لیں یا 25 بہاریں دیکھ لیں یا 20 سال آپ نے گزار دیے، ابھی تک آپ اس چیز سے بے خبر ہو کہ آپ کس کام کے لیے بنائے گئے ہو، آپ نے کون سی نوکری کرنی ہے، آپ کس پروفیشن کی طرف جانا چاہ رہے ہو، آپ کس کاروبار کرو گے تو آپ کے لیے وہ بہتر رہے گا۔ تو جب یہ جو عمل ہوتا ہے، یہ جو سفر ہوتا ہے کہ ہم زندگی میں جب ہمارا جسم طاقتور ہوتا ہے تو ہمارا شعور بڑا کمزور ہوتا ہے۔ جسم کب طاقتور ہوتا ہے؟ جوانی میں آپ سب سے زیادہ طاقت میں ہوتے ہیں، اور اس وقت آپ کا شعور جو ہوتا ہے وہ بلوغت کے عمل سے گزر رہا ہوتا ہے۔ لیکن جب آپ کا شعور طاقت میں آ جاتا ہے 35-40 سال کی عمر میں، تب تک آپ کے جسم کے اندر وہ توانائی موجود نہیں ہوتی ہے جس کو استعمال کر کے آپ اپنا وہ خواب پورا کر سکتے ہیں جو اب آپ کے ذہن میں آ رہا ہے۔ لہذا زندگی کے اندر ایک جو بچے کی ترجیح کھلونے ہوتے ہیں، جوانی کے اندر آپ کی ترجیح آپ کا پروفیشن ہوتا ہے، آپ کی فیملی ہے، آپ کے رشتے دار ہیں، آپ شہرت چاہتے ہو، آپ دولت چاہتے ہو، آپ زندگی میں ڈیزائر آپ کی کیا ہے؟ آپ کے پاس ایک ٹیبل سجا ہوا ہے جس کے اوپر شہرت بھی پڑی ہے، دولت بھی پڑی ہوئی ہے، رشتے بھی پڑے ہوئے ہیں، دوستوں کے ساتھ گپ شپ بھی پڑی ہوئی ہے، اب آپ نے اپنا وقت کس کے اوپر زیادہ گزارنا ہے؟ تو جس کے اوپر آپ زیادہ وقت گزار رہے ہو وہ آپ کی ترجیح ہے۔ تو زندگی کے اندر آپ نے اس چیز کا انتخاب کرنا ہوتا ہے جو آپ کو ترقی کی طرف لے کے جائے، جو آپ کو اس آسودگی، خوشحالی اور خوشی اور مسرت کی طرف لے کے جائے جس کی تلاش میں آپ یہاں تک پہنچے ہیں۔
2: بالکل، ویری ویل سمڈ اپ، اور بڑی انٹرسٹنگ آپ نے گفتگو کی۔ لیکن ایک اور آپ کو یہاں پہ میں پوچھنا چاہوں گا تھوڑا سا کہ دیکھیں، زندگی میں ایک ایسی سٹیج آتی ہے کہ آپ کے پاس بہت سارے راستے ہوتے ہیں۔
3: بالکل ٹھیک ہے،
2: ایک نہیں، دو نہیں، تین نہیں، چار نہیں، کئی آپشنز آپ کے پاس آ جاتی ہیں۔ ایسا بھی ہو سکتا ہے کہ آپ بہت زیادہ ٹیلنٹڈ ہو اور تین چار ٹیلنٹس آپ کے اندر موجود ہیں اور اس میں سے آپ کو کسی کی چوائس کرنی ہے، ایک راستہ آپ نے اپنے پروفیشن کے لیے اڈاپٹ کرنا ہے۔ تو ایسی سچویشن میں جہاں پہ آپ کو کئی راستے نظر آ رہے ہوں، ایدر وہ گڈ ہیں یا سارے بیڈ ہیں، لیکن اس سچویشن میں سے ہم کیسے ریئلائز کریں کہ سب سے بیسٹ راستہ جو ہے وہ کون سا ہے؟
3: مطلب آپ یہ پوچھنا چاہ رہے ہو کہ سر، جو ہم ترجیحات زندگی میں اپنی سیٹ کرتے ہیں
2: اس میں سے بیسٹ،
3: ان ترجیحات یا اس راستے کے انتخاب میں صحیح انتخاب ہم کیسے کر سکتے ہیں؟ وہ کون سی چیز ہے جو آپ کو ہیلپ فل ہوگی صحیح راستے کو منتخب کرنے کے عمل میں؟ تو اس کے لیے بچے بات یہ ہوتی ہے کہ آپ کا جو شعور ہوتا ہے نا، شعور کی بھی ایک عمر ہوتی ہے۔ جیسے ایک انسان کو بڑا ہونے کے لیے، طاقتور ہونے کے لیے اچھی خوراک کھانی پڑتی ہے، اچھی غذا کھانی پڑتی ہے، اسی طرح آپ کی عقل اور آپ کے شعور کی بھی نشو نما ہوتی ہے۔ آپ کا شعور کیسے نشو نما پائے گا؟ جب آپ اس شعور کو اس کا رزق دو گے۔ ہر چیز کا رزق ہوتا ہے، واصف صاحب کہتے ہیں، آنکھوں کا بھی رزق ہوتا ہے۔ آنکھوں کا رزق کیا ہے؟ اچھے حسین مناظر جو ہوتے ہیں وہ آنکھوں کا رزق ہوتے ہیں۔ جو کان ہے، کانوں کا رزق اچھی آوازیں ہوتے ہیں، زبان کا رزق اچھے الفاظ ہوتے ہیں، اور دماغ کا رزق اچھی سوچیں ہوتی ہیں، جس کو ہم شعور کہتے ہیں۔ اب یہ جو شعور ہوتا ہے، شعور کیسے تناور ہو سکتا ہے؟ شعور کیسے توانائی حاصل کر سکتا ہے؟ جیسے جسم کو طاقتور کون سی چیز بناتی ہے؟ خوراک بناتی ہے۔ اسی طرح شعور کی خوراک کیا ہے؟ شعور کی خوراک کتابیں ہیں، شعور کی خوراک جو ہے وہ نئے علوم ہیں، شعور کی خوراک جو ہے وہ نئی نئی کتابوں کا پڑھنا ہے۔ لہذا جب آپ شعور کو پڑھنے کے لیے یا شعور کی نشو نما کے لیے مختلف کتابیں پڑھتے ہیں، ہمارے بچوں کا سب سے بڑا مسئلہ یہ ہے کہ کتابوں سے ان کو ویسی نفرت ہوتی ہے، اخبار کو وہ دیکھنا پسند نہیں کرتے ہیں۔ کسی بھی اچھی کتاب کا نام بچوں سے پوچھ لیں، بچے جو ہیں وہ آج کل سوشل میڈیا کی وجہ سے کتابوں سے اتنے دور ہو چکے ہیں کہ وہ سمجھتے ہیں کہ دے آر اسکلڈ۔ یس، دے آر اسکلڈ، ان کو سوشل میڈیا کو استعمال کرنے کی اسکل تو آتی ہے، لیکن شعور ان کا بیدار سکل سے نہیں ہوتا، وہ علم سے ہوتا ہے۔ اور علم کا حصول کہاں سے ہوتا ہے؟ کتابوں سے ہوتا ہے۔ جب جب آپ جیسے جیسے بڑے ہوتے ہو، वैसे वैसे आप किताबें पढ़ते हो, जैसे जैसे आप किताबें पढ़ते हो आपका शऊर ताकतवर होता जाता है, जैसे जैसे आपका शऊर ताकतवर होता जाता है वैसे वैसे जब भी जिंदगी में आप दो राहों पे चौराहों पे खड़े होंगे कि अब मैंने किस रास्ते पे चलना है, तो वो आपका शऊर उस लेवल पे तमाम कॉज अफेक्ट्स का एनालिसिस करते हुए सही रास्ते का इंतखाब करेगा। लिहाजा जिंदगी में कैसे ये पता चले कि मेरे लिए रास्ता कौन सा बेहतर है, सबसे पहली स्टेज ये है कि आपको अपने शऊर की नशोनुमा चाहिए इस काम के लिए, और शऊर की नशोनुमा होती है नई रोशनी से, नए इल्म से, और नए इल्म का रास्ता किताबों से होकर गुजरता है।
2: बिल्कुल, नए इल्म का रास्ता किताबों से होकर गुजरता है। वेरी वेल समड अप। अब हमें लिसनर्स एक यहाँ पे छोटी सी ब्रेक लेनी है, और ब्रेक के बाद हम मजीद जो जिंदगी की तरजीहात से रिलेटेड चीजें उनको सर से पूछेंगे और उनके जवाब इंशाल्लाह लेंगे। और आप सुनते रहिए FM 92.6 UCB की दुनिया। वी बी राइट बैक।

0: اس ہنر کدا میں ہم صدا کار بناتے ہیں. چلنا تو سب کو آتا ہے, ہم اڑنا سکھاتے ہیں. آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا.
1: ویلکم بیک لسنرز, آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. پروگرام جاوید زندگی میں آپ کا میزبان محمد علی اجود ایک بار پھر آپ کی خدمت میں حاضر ہے. میرے ساتھ موجود ہیں ہمارے سینئر لیکچرر جناب محمد عرفان علی فانی صاحب, اے گریٹ موٹیویشنسٹ. ہمیں بتا رہے ہیں زندگی سے جڑے چیزوں کے بارے میں, ترجیحات کے بارے میں ہم بات کر رہے تھے. سر پہلے ہم نے بات کی راستوں کے بارے میں, تھوڑا سا یہ بھی بتائیں, لیٹ سپوز صحیح راستے کا انتخاب نہیں کر پاتے. اب دیکھیں ہمیں تو نہیں معلوم نا, ہم تو لے مین ہے, ہمیں اس طرح تو نہیں پتا چلے گا نا کہ کون سا راستہ ہمارے لیے بینیفیشل ہے. سم ٹائمز ہم نہیں جج کر پاتے. لیٹ سپوز ہم نے کوئی ایک ایسے راستے کا انتخاب کر لیا جو کہ ہمارے لیے ٹھیک نہیں ہے, تو اس کے نقصانات کیا ہو سکتے ہیں ہمارے لیے؟
2: اچھا میں پہلے ایک آپ سے ایک واقعہ شیئر کرتا ہوں.
1: بالکل.
2: ایک فلسفی کی کلاس کے اندر ایک استاد آتا ہے جو فلسفی کا پروفیسر تھا, اور وہ کرسی پہ بیٹھا ہوا تھا اور اس کے سامنے ٹیبل تھا, اور ٹیبل کے اوپر ایک جار پلاسٹک کا پڑا ہوا تھا, مرتبان یا جگ آپ کہہ لو. اس نے کیا کیا کہ کیونکہ وہ فلسفی کی تجربہ گاہ تھی, تو اس نے ایک ٹیبل سے بہت ساری بالز, جس کو ہم گیند کہتے ہیں, بہت ساری چھوٹی چھوٹی پلاسٹک کی بالز اٹھائیں اور اس جار میں ڈال دیں, اور پھر بچوں سے پوچھا, بچوں کیا یہ جار خالی ہے کہ بھرا ہوا ہے؟ بچوں نے دیکھا کہ اوپر تک پیندے سے لے کے اپنے منہ تک جار جو ہے وہ بال سے بھرا ہوا. تو بچوں نے کہا سر یہ تو بھرا ہوا ہے. اس نے کہا اچھا. انہوں نے کچھ سائیڈ پہ ایک جگہ پہ وہ جس کو ہم کنکریٹ بجری کہتے ہیں وہ پڑی ہوئی تھی, اس نے دو تین جو وہاں سے ہاتھ سے بجری اس میں ڈالی, ان کو ہلایا جار کو, تو جو بالز کے درمیان میں خالی سپیس تھی بجری آہستہ آہستہ ان میں جا کے سمونا شروع ہو گئی. پھر انہوں نے پوچھا کلاس سے کہ بچوں یہ جار بھرا ہوا ہے کہ خالی ہے؟ تمام اسٹوڈینٹس نے کہا سر یہ تو اب تو بھر گیا ہے. انہوں نے پھر ایک اور جگہ سے تھوڑی سی ریت اٹھائی ایک ہاتھ سے اور جار کے اندر ڈالی اور پھر اس کو ہلایا, تو بجری کے درمیان میں جو اسپیسز تھیں ریت نے وہیں پہ جا کے اپنا راستہ بنا لیا اور وہ بھی اس جار کا حصہ بن گئی. پھر انہوں نے پوچھا بچوں سے کہ بھئی یہ جار خالی ہے کہ بھرا ہوا ہے؟ بچوں نے کہا سر جی ہوں تو بھریا ہوا ہے, اب تو کوئی چیز اس میں آ ہی نہیں سکتی. انہوں نے یہاں سے ایک جوس کا ڈبا پڑا ہوا تھا وہ اٹھایا اور وہ بھی جار میں ڈیل دیا, اور وہ سارے کا سارا پانی بھی جو ہے وہ جار میں سمو جاتا ہے. ساری کلاس ہنسنا شروع ہو جاتی ہے. یہاں پہ پروفیسر صاحب ایک میسج دیتے ہیں, وہ کہتے ہیں بچوں یہ جو جار ہے نا پلاسٹک کا, یہ آپ کی عمر کا وقت ہے, جب آپ پیدا ہوئے ہیں اور جب آپ نے مرنا ہے, یہ سارا اس جار میں ہے. اب یہ جو سب سے پہلے میں نے بالز ڈالی تھی نا, یہ آپ کے قریبی رشتے تھے. سب سے پہلے اس جار میں, کیونکہ یہ سب سے ٹاپ پرائیورٹی تھی میری لائف میں, تو میں نے اپنے والدین, اپنے بہن بھائی اور جو رشتے تھے اس عمر میں سب سے پہلے ڈال دیے اور وہ بھر گیا. اب اس کے علاوہ جو جگہ بچی, جب میں نے ان کو ٹائم دے لیا اپنا, تو میرے پاس جو وقت بچا اس کے لیے پھر میں نے جو بجری ریت وغیرہ اس میں ڈال دی. اسٹوڈنٹس نے پوچھا سر بجری اور ریت سے آپ کی مراد کیا ہے؟ اس نے کہا جو آپ کی جاب ہوتی ہے, جو آپ کا پروفیشن ہوتا ہے, جو آپ کی نوکری ہوتی ہے, وہ بھی آپ اپنے ان رشتوں کے بیچ میں پھر ایڈجسٹ کر لیتے ہیں. پھر اسٹوڈنٹ نے پوچھا سر یہ جو آپ نے آخر میں یہ جوس کا ڈبا اس میں ڈیلا, اس سے کیا مراد ہے؟ اس نے کہا کہ زندگی آپ کی جتنی بھی بزی ہو جائے دوستوں کے لیے ٹائم پھر بھی بچا لینا چاہیے. جس طرح سے ڈبا پہلے بھرا ہوا تھا, زندگی کی سب سے ٹاپ پرائیورٹی میرے ریلیٹیوز تھے, میرے والدین تھے, میرے بھائی بہن تھے, تو میں نے زندگی کی جو سب سے پہلی ترجیح میری ہونی چاہیے وہ سب سے پہلے ڈبے میں آئے گی, تو ہی پھر دوسری چیزوں کے لیے وقت بچے گا. اگر پہلے ہی میں نے اس کو جوس سے بھر دیا, مطلب میں نے اپنی زندگی کا سارا ٹائم دوستوں کے ساتھ سپینڈ کر دیا اور اپنی فیملی کو ٹائم نہ دیا, تو بالز کیا جگہ بنا پائے گی اس جار کے اندر؟ بچوں نے کہا نہیں بنا پائیں گی. انہوں نے کہا کہ اگر میں اس کو شروع میں بجری سے بھر دیتا تو کیا بالز جگہ بنا پائیں گی جار کے اندر؟ بچوں نے کہا نہیں بنا پائیں گی. تو انہوں نے کہا بچوں اپنی زندگی میں آپ نے اس طریقے سے ترجیحات سیٹ کرنی ہے کہ آپ کی جو ٹاپ پرائیورٹی ہے وہ آپ کی فیملی ہے, آپ کے والدین ہیں, آپ کے بھائی بہن ہیں, आपके करीबी रिश्तेदार हैं, आपने इस उम्र के सारे वक्त में सबसे पहले इनको डालना है। इनकी मोहब्बत, इनकी शफकत, इनके साथ रहन सहन के बाद जो टाइम बचे वो आप अपनी नौकरी को देते हो। ये नहीं कि नौकरी के लिए आप अपनी फैमिली को सेक्रीफाइस कर दो, नौकरी भी आप फैमिली के लिए कर रहे हो। नौकरी जिंदगी के लिए होती है, जिंदगी नौकरी के लिए नहीं होती है। लिहाजा फिर आप नौकरी करते हो और फिर नौकरी भी आप कर रहे हो और घर का पूरा ख्याल भी कर रहे हो, तो तीसरी स्टेज के ऊपर आपके दोस्त यार आ जाते हैं कि आप जब इनसे भी वक्त बचता है जरूर वक्त अपने दोस्तों के लिए भी निकालना चाहिए। हमारे आजकल बच्चे क्या करते हैं, टॉप प्रायोरिटी फैमिली के लिए तो टाइम ही नहीं है, सारा दिन घर से बाहर, ना वालिदैन से कॉन्टेक्ट है, ना भाइयों और बहनों की जरूरियात का ख्याल है। मेन चीज क्या है, दोस्त यार, जो लास्ट प्रायोरिटी होनी थी आपकी, वो आपकी टॉप प्रायोरिटी होगी। तो उसका नुकसान क्या हुआ, ना तो वालिदैन के लिए टाइम बचा और ना नौकरी के लिए टाइम बचा। कुछ लोग ऐसे होते हैं जो नौकरी के ऊपर अपनी फैमिली को भी सेक्रीफाइस कर देते हैं और अपने यार दोस्तों को भी सेक्रीफाइस कर देते हैं।
1: अच्छा, लेट्स सपोज ऐसा भी तो हो सकता है कि हमारी जिंदगी में कोई लोग, उस तरह के लोग मौजूद ही नहीं है जो रहनुमाई हमारी फरमाए, ये रहनुमाई करें कि ये रास्ता ठीक है या गलत है। कुछ हमारे राहबर जो है वो मौजूद ही नहीं है जिंदगी में, तो फिर उस सिचुएशन में कैसे हम एक अच्छा डिसीजन ले सकते हैं?
2: देखो, अब ये तो जाहिर बात है कि ये तो हम ऐसे ही बात करें कि जैसे जंगल के अंदर एक इंसान रहता है, उसको नहीं पता कि दुनिया में और इंसान भी बसते हैं, तो उसी तरह वो रहना शुरू कर देगा जैसे जंगल के दीगर जानवर रहते हैं। तो आपको जब ये शऊर नहीं होगा, ब्रेक से पहले जिसके ऊपर मैंने बात की थी कि सही डिसीजन लेने के लिए जो चीज आपका रहबर होती है वो आपका शऊर होता है। जब आप शौरी तौर पर बालिग होते हैं, शौरी तौर पर आप ताकतवर होते हैं, तो आप जो फैसला लोगे वो सही होगा। या फिर अगर बाजुकात जाहरी तौर पे लोगों को वो नजर भी आ रहा है कि ये सही फैसला नहीं है, लेकिन आप अपनी मेहनत से, अपनी डिवोशन से, अपनी डेडिकेशन से, अपनी कमिटमेंट से उस गलत फैसले को भी सही फैसले में ढाल लेते हैं। तो जिसको ये खबर ही नहीं है कि मैं सही फैसला कैसे लूं, तो उसका मतलब ये है कि उसका शऊर बेदार नहीं है, उसके शऊर के अंदर वो सलाहियत नहीं है कि वो सही फैसला ले सके। तो शऊर के अंदर सलाहियत कब पैदा होती है, जब आप अपने आप को इल्म की रोशनी में रखते हैं, किताबों के साथ अपनी वाबस्तगी बना लेते हैं, फिर आप अपनी किस्मत के मानी भी ढूंढ लेते हैं और अपनी बदकिस्मती के मानी भी ढूंढ लेते हैं, फिर आप अपनी कामयाबी की तौजीहात पे भी आपकी नजर होती है और नाकामी के जो खदशात होते हैं उनके ऊपर भी आपकी नजर होती है, और आप उन सारी चीजों का फिर मुशाहदा ऐसे कर रहे होते हैं जिस तरह मेरे सामने ये टेबल पड़ा हुआ है और टेबल के ऊपर सारी चीजें मुझे नजर आ रही हैं और मुझे पता है कि किस चीज को मैं छेड़ूंगा तो उसका क्या नुकसान होगा। ये अभी ये क्यों मेरा शऊर है और मैं इसको देख रहा हूं कि मैंने फलां बटन प्रेस कर दूंगा तो आवाज आना बंद हो जाएगी, तो ये मेरा शऊर मुझे बता रहा है, लिहाजा मैं इसको नहीं छेड़ूंगा। जब आपका जिंदगी के फैसलों के अंदर आपका शऊर जब बेदार हो जाता है, और शऊर को बेदार करने के लिए मैं बार बार अपने जो स्टूडेंट्स होते हैं क्लासेस में उनके ऊपर एक चीज का जोर देता हूं कि बच्चों, आप यहां पे गोभी के फूल बन के मत बैठो कि आपको हम जो बता रहे हैं, जैसे गोभी का फूल के अंदर सोचने की सलाहियत नहीं होती है, ठीक है, वो बस फूल की तरह चेहरे हमारे सामने मौजूद हैं लेकिन अंदर उनके कुछ बात नहीं जा रही, आप जितने मर्जी उनको भाषण।
1: लेकिन आप फिर वो पैटर्न्स भी तो डिफरेंट है ना, मतलब अब तरीकाकार देखें, आपने तो ये बात कर दी ना, तो हर टीचर का एक अपना होता है ना।
2: हाँ ना, देखो, अब हर टीचर की जो तरीका तदरीस होता है वो मुख्तलिफ होता है और हर टीचर अपने तरीके से बच्चों के अंदर कुछ ना कुछ ऐसी चीज अंडेलने की कोशिश कर रहा होता है कि जो वो चाहता है कि ये शायद सही तरीका है। हाँ, उनमें अपना अपना इख्तलाफ हो सकता है कि मैं किस तरीके को तरजीह पर रखता हूँ, कोई और टीचर किस को तरजीह पर रखता
1: है। बिल्कुल बिल्कुल ठीक है। और अगेन हमें यहाँ पर छोटी सी ब्रेक लेनी है, और जिस तरीके से सर गुफ्तगू कर रहे हैं दिल नहीं कर रहा कि ब्रेक ली जाए, लेकिन हमें एक ब्रेक यहाँ पर लेनी होगी, और ब्रेक के बाद हम डेफिनेटली इन चीज़ों को बात करेंगे और वी गोना स्पीक मोर अबाउट ये जो हमने टॉपिक चूज किया, जिंदगी की तरजीहात। सो आप सुनते रहिए FM 92.6 UCB की दुनिया। हम आते हैं अभी थोड़ी देर में दोबारा आपके पास।